नमस्ते, गुड मर्निङ, शुभ प्रभात। नमस्ते रेडियो टोरन्टो सिएमआर 101.3 को स्टुडियोबाट तपाईहरु सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छौ। क्यानडाको टोरन्टोबाट विश्वभरि छरिएर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हाम्रो हार्दिक अभिवादन टक्राउन चाहन्छौँ। र निहा यो आजको नयाँ बिहानीसँगै नयाँ ऊर्जा, त्यसै गरी नयाँ सोच र सकारात्मक सुरुवातको कामना गर्दै हामी तपाईँहरू समक्ष आएका छौँ र तपाईँहरूलाई मनपर्ने कार्यक्रम लिएर। र बिहानको यो सुमधुर समयमा चिया वा कफीको चुक्सीसँगै हामीसँग रहनुहुन पनि हामी यहाँहरूलाई विनम्र अनुरोध गर्न चाहन्छौँ। हामीसँग आज सङ्गीत, त्यसै गरी समाचार, समुदायका जानकारी र रमाइला कुराकानीहरू साथमा छन् र तपाईँहरूको दिनलाई अझ सुन्दर बनाउनको लागि हामी सधैँ चाहिँ आज पनि तत्पर छौँ। र म हुँ तपाईँहरूको साथी मदन बस्नेत। र आउनुहोस् सुरु गरौँ आजको दिन। आज हो शनिबार, मार्च 30, 2026, अर्थात् विक्रम सम्बत अनुसार आज 2083 साल जेठ 16 गते शनिबार चतुर्दशी। र अघि पनि भने मैले आज हामीसँग केही समाचारहरू छन्। प्रधानमन्त्री मार्क कार्नीको न्युयोर्क भ्रमणको बारेमा, त्यसै गरी अमेरिका भ्रमणका लागि क्यानाडाले भर्खरै निकालेको नयाँ ट्राभल एडभाइजरीको बारेमा, अल्बर्टावासीले अहिले त्यहाँ उनीहरूको चाहिँ यो क्यानाडामै बस्ने, उनीहरू बढीभन्दा बढी उनीहरू जनताहरू क्यानाडामै बस्न चाहन्छन् भन्ने एउटा नयाँ सर्वेको रिजल्ट आएको छ, त्यसको बारेमा, त्यसै गरी अन्टारियोमा हाइवे क्यामेराको निगरानी बढ्ने सन्दर्भमा, र क्यानाडामा यो डकिन्स डोनट्सको पुनरागमन सम्बन्ध पनि हामीसँग समाचार छ। त्यसै गरी इबोलाबाट प्रभावित देशहरूबाट आउनेलाई क्यानाडामा फेरि आइसोलेसन अनिवार्य गरिएको छ। र अहिले तपाईँहरू सबैलाई चासोको विषय, हामी सबैलाई चासोको विषय भनेको क्यानाडामा हुन गएको विश्वकपको नै, वर्ल्ड सकर विश्वकपको नै हो र यसको बारेमा पनि हामी केही छलफल गर्नेछौँ। र त्यसै गरी इरान अमेरिकाको लडाइँ र जारी वार्ताको बारेमा पनि समीक्षा गर्नेछौँ। नेपालमा भर्खरै बजेट आएको छ, त्यसको बारेमा थोरै हामी समीक्षा गर्नेछौँ। र जेएनजी घटनापछि मानवाधिकार आयोगको प्रतिवेदन आएको छ, त्यसका बारेमा पनि हामीसँग सानो समाचार श्रृङ्खला छ। र त्यसै गरी रविन्द्र ढाँटले, उनले अहिले रोड टु युएफसीमा सिजन 5 सेमिफाइनलमा गएका छन्। र यी समाचार लगायत हामीसँग कम्युनिटी इभेन्टहरू छन् र त्यसका बारेमा हामी छलफल गर्नेछौँ। र कार्यक्रमको सुरुमा हामी योसँग एउटा साङ्गीतिक कोसेली छ, त्यसैले आजको शनिबारको यो बसाइ एउटा साङ्गीतिक कोसेलीबाट सुरु गर्न चाहन्छौँ। सुनौँ यो एउटा साङ्गीतिक कोसेली, सानो व्यापारिक विश्राम, अनि हामी आउनेछौँ कम्युनिटी इभेन्टतर्फ र त्यसपछि हामी समाचार श्रृङ्खलाहरूलाई निरन्तरता दिनेछौँ। सङ्ग प्लिज।

0: नमस्ते, म सृष्टिपूर्ण घिमिरे, तपाईको रियल स्टेटको साथी। जीटीए र वरपर रहेका शहरहरूमा घर किन्न वा बेच्न परेमा मलाई मौका दिनुहोस्। आफ्नो समाजलाई केही गरौँ भनी भावना बोकी आफ्नो सिप र दक्षले तपाईँलाई सस्तो र राम्रो घर किनाउने र तपाईँको घरलाई बजार भाउ भन्दा बढीमा बेच्ने मेरो धोको छ। जीटीए ड्रिम हाउस टिमले तपाईँलाई मोर्गेज, लयर, इन्सपेक्सन र रियल स्टेटका सबै सुविधा मिलाउने छ। 416-505-7480 मा म सृष्टिपूर्ण घिमिरेलाई फोन गरी आफ्नो जिज्ञासाका कुराहरू शेयर गरौँ। 416-505-7480
1: तपाईको चाहना पूरा गर्ने हाम्रो काम हो।
0: जीटीए ड्रिम हाउस टिम, जीटीए ड्रिम हाउस टिम, जीटीए ड्रिम हाउस टिम।
2: के तपाईँ सस्तो मोबाइल प्लानको खोजीमा हुनुहुन्छ? हुनुहुन्छ भने तुरुन्तै च्याटर मोबाइललाई सम्पर्क गर्नुहोस्। अटो पेमा 30 GB डेटा, क्यानाडा वाइड टक र टेक्स्ट सुविधा, प्रति वर्ष मात्र $149 अर्थात् प्रति महिना $12.42 तपाईँको लागि च्याटर मोबाइलले नो कन्ट्याक्ट नो क्रेडिट चेकको सुविधाजनक सस्तो नयाँ प्लान ल्याएको छ। आज इस्टगेट स्क्वायर, माउन्टेन प्लाजा वा ज्याक्सन स्क्वायरमा गएर च्याटर प्लानको यो नयाँ प्लान लिन सक्नुहुनेछ। थप जानकारीका लागि 905-387-3030 मा कल गर्न वा www.charterdeals.ca मा गएर बुझ्न सक्नुहुनेछ।
3: यहाँलाई विस्तृतमा जानकारी चाहियो भने तपाईँले अनिल थापाजीलाई फोन सम्पर्क गर्न सक्नुहुनेछ र यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु। र अब हामीसँग केही समाचार श्रृङ्खलाहरू छन् र कम्युनिटी इभेन्टहरूको बारेमा जानकारी छन् र समाचार श्रृङ्खलाबाट मैले यहाँहरूलाई सुरु गराउन चाहेँ र समाचार श्रृङ्खलामा क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले मेको 27 र 28 अमेरिकाको न्युयोर्क भ्रमण गरी लगानीकर्ता, व्यवसायी तथा वित्तीय क्षेत्रका नेतृत्वसँग भेटवार्ता गरेका छन् र भ्रमणका क्रममा उनले क्यानाडा अमेरिका आर्थिक सहकार्यलाई नयाँ ढङ्गले अघि बढाउनु पर्नेमा जोड दिएका थिए। र त्यसै गरी क्यानाडा सरकारले समर भ्याकेसन र आगामी फिफा विश्वकपलाई ध्यानमा राख्दै अमेरिकाको यात्रा गर्ने नागरिकलाई नयाँ ट्राभल एडभाइजरी जारी गरेको छ र उक्त एडभाइजरी अनुसार अमेरिकी सीमा अधिकारीहरूले कुनै कारण नदी मोबाइल वा ल्यापटप जाँच गर्न सक्ने र त्यसै गरी 30 दिनभन्दा बढी बसे यात्रुले अमेरिकी सरकारमा अनिवार्य रद्दा गर्नुपर्नेछ र सरकारले विश्वकपका बेला सीमामा अत्यधिक भिड हुने, इबोला सम्बन्धी स्वास्थ्य जाँच, आँधी तुफान, अत्यधिक गर्मी, डढेलोको धुवा तथा बिमा बिना अमेरिकामा स्वास्थ्य उपचार अत्यन्त महँगो हुन सक्ने चेतावनी पनि दिएको छ। र त्यसै गरी यो एङ्स रिड इन्स्टिच्युटको नयाँ जनमत सर्वेक्षण अनुसार अल्बर्टालाई छुट्टै देश बनाउने बहस चर्किए पनि अधिकांश नागरिक क्यानाडासँग रहन चाहन्छन् भन्ने एउटा सर्वेक्षणले देखाएको छ र सर्वेक्षणमा 60% यो डेनियल स्मिथ सरकारले प्रस्ताव गरेको जन्मसङ्घ र जुन रेफरेन्डमको कुरा छ त्यसको विपक्षमा मतदान गर्ने बताएका छन् भने 35% मात्र यसको पक्षमा देखिएका छन्। त्यस्तै अल्बर्टा क्यानाडाबाट अलग हुनुपर्छ कि पर्दैन भन्ने सिधा प्रश्नमा 67%ले क्यानाडामै रहन चाहेको उक्त सर्वेक्षणको निष्कर्ष रहेको छ। हामीले पनि यहाँलाई जानकारी गराउन चाहयौँ। त्यसै गरी अन्टारियो सरकारले यो सङ्गठित खुद्रा चोरी नियन्त्रण गर्न प्रमुख राजमार्गहरूमा यो लाइसेन्स प्लेट चिन्ने क्यामेरा, अटोमेटेड लाइसेन्स प्लेट रिकग्निसन प्रयोग गर्ने योजना अघि सा बढाएको छ र यस प्रविधिले सवारी साधनको नम्बर प्लेट स्क्यान गरी चोरी तथा आपराधिक गतिविधिसँग जोडिएका गाडी पहिचान गर्न प्रहरीलाई सहयोग गर्ने विश्वास लिएको छ। र त्यसै गरी अमेरिकी कफी चेन यो डंकिन डोनट्स फेरि क्यानाडामा फर्किने तयारी गरिरहेको छ र टिम हर्टनले पनि आगामी महिनाहरूमा 10,000 स्थानीय कामदार भर्ती गर्ने घोषणा गरेको छ। कम्पनीले अस्थायी विदेशी कामदार, टेम्पोररी फरेन वर्कर्स कार्यक्रमको प्रयोग पनि घटाउने सङ्केत दिएको छ र यो घोषणा यस्तो समयमा आएको छ जब क्यानाडामा युवाहरूको बेरोजगारी दर गत महिना अप्रिलमा 18%भन्दा माथि पुगेको छ। र अब प्रश्न उठ्न के थालेको छ भने यो डन्किन डोनट्सको पुनर्गमनले क्यानाडाको कफी बजारमा नयाँ प्रतिस्पर्धा सुरु गर्न लागेको हो त। अब हेरौँ केही समयपछि यसको कस्तो बजार लिन्छ र उपभोक्ताहरूको कस्तो यसको व्यवहार रहनेछ। र अर्को समाचार श्रृङ्खला के छ भने क्यानाडाले इबोला प्रभावित क्षेत्रबाट आउने यात्रीहरूलाई 21 दिन सेल्फ आइसोलेसनमा बस्नुपर्ने नयाँ नियम लागू गरेको छ र यो व्यवस्था शनिबारदेखि अर्थात् अगस्त 29 लागू रहनेछ र साथै डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो, दक्षिणी सुडान, युगाण्डाबाट आउने केही भिसा तथा आप्रवासन आवेदकको अन्तिम निर्णय 90 दिनका लागि रोकिएको छ र सरकारले क्यानाडामा हाल इबोलाको जोखिम कम रहेको पनि बताएको छ र सरकारले इबोलाको गम्भीरता, त्यसै गरी अन्तर्राष्ट्रिय सङ्क्रमणको अवस्था र आउँदै गरेको फिफा विश्वकपलाई ध्यानमा राख्दै यस्तो निर्णय लिएको जनाएको छ। र सन् 2026 फिफा विश्वकप आगामी जुनको 11 तारिकदेखि सुरु हुँदैछ र क्यानाडा क्यानाडाका टोरन्टो र भ्यानकुभरमा खेलहरू आज हुने भएकोले देशभर विश्वकपको माहौल बिस्तारै तात्न थालेको छ र टिकटकको मूल्य यो विश्वकप जुन अहिले क्यानाडामा हुँदैछ यो घरेलु मैदानमा हुँदै गर्दाखेरि यहाँका जनताले यहाँका खेलप्रेमीहरूले चाहिँ टिकटको मूल्य महँगो भएको भन्दै यो समर्थकहरूबाट एकदमै गुनासो पनि आइरहेको छ र कतिपय खेलका टिकट त तपाईँको 1300 माथि न्यूनतमै 1200-1300 रेन्जमा रहेको यहाँहरूले पनि देखिरहनु भएकै छ। यसैबीच सिनेमा हल सार्वजनिक चोक र फ्यान फेस्ट मार्फत पनि खेलहरूको प्रचार प्रसार गर्ने तयारीलाई पनि सकारात्मक रूपमै हेरिएको देखिन्छ र सामूहिक रूपमा विश्वकप हेर्ने संस्कृतिले नयाँ ऊर्जा थप्ने पनि अपेक्षा गरिएको छ र क्यानेडियनहरूले आफ्नो भूमिमा पहिलोपटक यो विश्वकप आयोजना हुनुलाई एउटा ऐतिहासिक अवसरको रूपमा लिएका छन् र टिकट मूल्यबारे बहस भए पनि विश्वकपप्रति उत्साह र गर्व क्यानाडावासी जनताहरूले गरिरहेका छन्। र अन्तर्राष्ट्रिय समाचारको कुरा गर्दा इरान र अमेरिका बिचको युद्ध विराम सिज फायर यो लम्ब्याउने तथा नयाँ आणविक वार्ता सुरु गर्ने विषयमा सहमति नजिक पुगेको बताइए पनि टुङ्गो भन्ने लागेको छैन। दुवै पक्षले अस्थायी रूपमा यो 60 दिनको युद्ध विराम थप्ने भन्ने जुन कूटनीतिक वार्ता पनि चलिरहेको छ त्यो अहिले अवरुद्ध भएको बुझिएको छ र सम्पूर्ण अधिकार राष्ट्रपति ट्रम्पलाई दिएको भनेर व्हाइट हाउसले पनि जनाएको छ। त्यसमा खासै अरू निर्णय आइसकेको अवस्था छैन र पछिल्ला दिनहरूमा अमेरिकी सेनाले केही इरानी सैन्य लक्ष्य त्यो आत्मरक्षात्मक कारवाही गरेको जनाएको छ र इरानले भने यस्ता आक्रमणले युद्ध विरामको भावनामा कमजोर बनाउने आरोप लगाएको छ। तर विश्लेषकहरूको अनुसार वार्ता जारी रहे पनि यो अविश्वास आणविक कार्यक्रम र क्षेत्रीय सुरक्षाका मुद्दाका कारण स्थायी सम्झौता हुन अझै चुनौतीपूर्ण देखिएको छ। र नेपालको सन्दर्भमा कुरा गर्दा नेपालको बजेट आएको छ र कर छुट र आर्थिक सुधारमा जोड दिएको छ। नेपाल सरकारले आगामी वर्षको यो 2083-84 लागि 21 खर्ब 24 अर्ब रुपियाँको बजेट चाहिँ सार्वजनिक गरेको छ र अर्थमन्त्री स्वर्णिम बागले संसदमा प्रस्तुत गरेको बजेटमा आर्थिक वृद्धि दर 7% पुर्याउने लक्ष्य राखिएको छ र बजेटलाई मध्यम वर्गलाई राहत दिने उद्देश्यसहित वार्षिक 10 लाख रुपियाँसम्मको आमदानी हुने व्यक्तिलाई आयकर छुटको व्यवस्था गरेको छ र सरकारी कर्मचारीको तलब 10% बढाइने तथा शिक्षा सेवा विकास पूर्वाधार र प्रविधि क्षेत्रमा प्राथमिकता दिएको छ। त्यस्तै वैदेशिक रोजगारीलाई सुशिक्षित बनाउने कृत्रिम बुद्धिमत्ता अथवा एआई केन्द्र स्थापना गर्ने र विद्युतीय क्षेत्रको पुनर्संरचना कार्यक्रम पनि बजेटमा समेटिएको छ र सरकारले बजेटलाई आर्थिक सुधार सुशासनको आधारको रूपमा प्रस्तुत गरेको छ भने यसको कार्यान्वयन प्रभावकारी हुने वा नहुने त्यो विषयमा भने अब सबैको नजर रहनेछ। र यही साता मात्रै नेपालमा राष्ट्रिय मानवाधिकार आयोगले 23 र 24 भदौमा भएको जेएनजी आन्दोलन र प्रदर्शन सम्बन्धी घटनामा छानबिन गर्न सरकारलाई सिफारिस गरेको छ। आयोगले सरकारको नेतृत्व गरेको राष्ट्रपतिका सभापति रवि लामिछाने 17 सांसदमाथि पनि आवश्यक छानबिन रहेको बताएको छ र प्रतिवेदनमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले मानव अधिकार उल्लङ्घन गरेको उल्लेख गर्दै उनीहरूमाथि कारवाही सिफारिस गरेको छ र आयोगले घटना सम्बन्धी जिम्मेवारी अनुसार अन्य व्यक्तिहरूमाथि पनि कारवाही गर्न सरकारलाई सुझाव दिएको छ। र खुसीको समाचार के छ भने नेपालका रविन्द्र ढाँटले रोटु युएफसी सिजन 5 शानदार जित निकाल्दै सेमी फाइनलमा स्थान बनाएका छन्। उनले यो फिलिपिन्सका किम्बर्ड एलिन्टो जोनलाई दोस्रो राउन्डमा टेक्निकल नकआउट मार्फत पराजित गर्दै इतिहास रचेका हुन्। यो सँगै रविन्द्रले यो रोटु युएफसीको सेमी फाइनलमा पुग्ने पहिलो नेपाली पनि बन्न पुगेका छन् र प्रतियोगिताको क्वार्टर फाइनल चरणमा मकाउ चिनस्थित यो ग्यालेक्सी एरिनामा भइरहेको छ भने सेमी फाइनल केही महिनापछि आज नहुने यो युएफसीको हामीले अपेक्षा गरेका छौँ र देशलाई गर्व दिलाउने यो एउटा ऐतिहासिक सफलताका लागि हाम्रो तर्फबाट पनि रविन्द्र ढाँचेलाई हार्दिक बधाई अनि शुभकामना व्यक्त गर्न चाहन्छौँ। र समाचार श्रृङ्खलाले यहीँ बिट मार्दै अब हामी एउटा व्यापारिक विश्राममा जान्छौँ र एउटा साङ्गीतिक कोसेली छ र त्यसपछि हामी फेरि तपाईँहरूलाई कम्युनिटीमा हुनु गइरहेको कम्युनिटी इभेन्टहरूको बारेमा जानकारी लिएर आउनेछौँ। सुन्दै गर्नुहोला।
2: के तपाईँ सस्तो मोबाइल प्लानको खोजीमा हुनुहुन्छ? हुनुहुन्छ भने तुरुन्तै च्याटर मोबाइललाई सम्पर्क गर्नुहोस्। अटो पेमा 30 GB डेटा, क्यानाडा वाइड टक र टेक्स्ट सुविधा, प्रति वर्ष मात्र $149 अर्थात् प्रति महिना $12.42 तपाईँको लागि च्याटर मोबाइलले नो कन्ट्याक्ट नो क्रेडिट चेकको सुविधाजनक सस्तो नयाँ प्लान ल्याएको छ। आज इस्टगेट स्क्वायर, माउन्टेन प्लाजा वा ज्याक्सन स्क्वायरमा गएर च्याटर प्लानको यो नयाँ प्लान लिन सक्नुहुनेछ। थप जानकारीका लागि 905-387-3030 कल गर्न वा www.charterdeals.ca मा गएर बुझ्न सक्नुहुनेछ।
0: नमस्ते, म सृष्टिपूर्ण घिमिरे, तपाईको रियल स्टेटको साथी। जीटीए र वरपर रहेका शहरहरूमा घर किन्न वा बेच्न परेमा मलाई मौका दिनुहोस्। आफ्नो समाजलाई केही गरौँ भनी भावना बोकी आफ्नो सिप र दक्षले तपाईँलाई सस्तो र राम्रो घर किनाउने र तपाईँको घरलाई बजार भाउ भन्दा बढीमा बेच्ने मेरो धोको छ। जीटीए ड्रिम हाउस टिमले तपाईँलाई मोर्गेज, लयर, इन्सपेक्सन र रियल स्टेटका सबै सुविधा मिलाउनेछ। 416-505-7480 मा म सृष्टिपूर्ण घिमिरेलाई फोन गरी आफ्नो जिज्ञासाका कुराहरू शेयर गरौँ। 416-505-7480
1: तपाईँको चाहना पुरा गर्ने हाम्रो कामना।
0: जीटीए ड्रिम हाउस टिम।

कार्यक्रमको अर्को चरणमा हामी आइसकेका छौँ र अब हामी यहाँ कम्युनिटी इभेन्टहरूको बारेमा यहाँहरूलाई जानकारी गराउन चाहन्छौँ र आज हुने कार्यक्रम पनि हामीसँग छ। मिसागा क्यानाडा नेपाल लायन्स क्लबले चाहिँ ब्लड डोनेसनको कार्यक्रम आज राखेको छ र यो ब्लड डोनेसनको कार्यक्रम नेप्लिज ब्लड डोनर एसोसिएसन क्यानाडा एनबिडिएको सँग उहाँहरूले पार्टनरसिपमा गरिरहनु भएको छ। आज मे 30 बिहान 9:30 अहिले 10:30 मिसागाको ब्लड डोनेसन सेन्टरमा चाहिँ यो हुन गइरहेको छ ब्रिटानिया रोडमा। यहाँहरूलाई जानकारी नै छ, यो मैले यहाँहरूलाई जानकारी गराएँ। र त्यसै गरी आज नै यो अब यति बेला मौसम राम्रो हुँदै गइरहेको छ, बार्बिक्यू गर्ने, पिकनिक गर्ने, गेट टुगेदर गर्ने समय पनि हो। त्यसैले रिक म्याक्स रियालिटी इङ ब्रोकेजले बार्बिक्यू एन्ड नेपाली कम्युनिटी गेट टुगेदर कार्यक्रम भनेर आज समर बार्बिक्यू राखेको छ अपरान्न 1:00-6:00 एल्डोराडो पार्क ब्राम्टनमा। यो पनि मैले यहाँलाई जानकारी गराएँ। र त्यसै गरी अर्को ब्लड डोनेसन एन्ड प्लाज्मा डोनेसनको कार्यक्रम अर्को हप्ता हुँदैछ। नेप्लिज पिपुल्स कोअर्डिनेसन कमिटी र एनबिडिए नेप्लिज ब्लड डोनर एसोसिएसन क्यानाडाको संयुक्त आयोजनामा यो भेन्यु रहेको छ, यो क्यानाडियन ब्लड सेन्टर, क्यानाडियन ब्लड सर्भिसेस ब्राम्टन डोनर सेन्टरमा। यो पनि मैले यहाँहरूलाई जानकारी गराउन चाहेँ, ब्लड डोनेसन सम्बन्धी जानकारी भयो। र त्यसै गरी शनिबार जुनको 6 दिन 9:00 कम्युनिटी क्लिनअप प्रोग्राम लालीगुराँस स्पोर्ट एन्ड कल्चरल क्लबले आयोजना गरेको छ फ्लेचर ग्रिन कम्युनिटी पार्कमा। यहाँहरूलाई फेरि पनि यो पनि मैले जानकारी गराएँ। र त्यसै गरी नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेसद्वारा आयोजना गरिने एनसिसिएस 2024 अर्थात् अ होम अवे फ्रम होम फर सिनियर्स कार्यक्रम आगामी जुन 7 दिन आइतबार स्कारबरो स्थित मर्निङ साइड पार्कमा हुने भएको छ। दिउँसो 12:00 4:00 सञ्चालन हुने कार्यक्रममा सिनियर नागरिक परिवार तथा समुदायका सदस्यहरूबीच भेटघाट, चिया, गफ, मनोरञ्जन, सांस्कृतिक प्रस्तुति, खेलकुद तथा स्वास्थ्य सम्बन्धी गतिविधिहरू गरिने जनाइएको छ। यो यहाँहरूलाई जानकारी भयो। र त्यसै गरी नेप्लिज कम्युनिटी नेटवर्क अफ क्यानाडाका यो क्यानाडाको एनसिएनसी समर बार्बिक्यू को पनि एउटा निमन्त्रणा यहाँहरूलाई छ। एनसिएनसीको बार्बिक्यू पिकनिक जुनको 21 अपरान्न 1:00-8:00 मिडवेल कन्जर्भेसन एरिया मिसागामा हुन गइरहेको छ। यो यहाँहरूलाई जानकारी भयो। थप जानकारी लागि यहाँले वेदनिधिजीलाई, त्यसै गरी दुर्गाबहादुर केसीजीलाई, सम्झना सिटौलाजीलाई सम्पर्क गर्न सक्नुहुनेछ। र कम्युनिटी इभेन्टका यी पिकनिक र अरू एक्टिभिटीहरूको अलावा म यहाँहरूलाई एउटा जानकारी गराउन चाहन्छु कि गएर आवश्यक नेपाली सङ्घ एनआरएनए क्यानाडाको 19 वार्षिक साधारण सभा आगामी जुनको 27 सेन्ट क्याथरिन अन्टारियोमा आयोजना हुने भएको छ र बिहान 11:00 सुरु हुने सभामा संस्थाको वार्षिक गतिविधि प्रतिवेदन, आर्थिक प्रतिवेदन र यो विधान संशोधन लगायतका महत्त्वपूर्ण एजेन्डामाथि छलफल गर्ने पनि जनाएको छ र आयोजकले कार्यक्रममा सम्पूर्ण सदस्य त्यसै गरी नेपाली समुदायलाई उपस्थितिको लागि अनुरोध पनि गरेको छ। र त्यसै गरी लालीगुराँस स्पोर्ट एन्ड कल्चरल क्लबले नेपाल फेस्टिभल 2026 आगामी जुलाई 25 शनिबारका दिन सपर्स वर्ल्ड ब्राम्टनमा आयोजना गर्ने भएको छ र नेपाली समुदायको सबैभन्दा ठुलो साङ्गीतिक र सांस्कृतिक उत्सव मानिने यस कार्यक्रममा सङ्गीत, त्यसै गरी नृत्य, विभिन्न खानाको परिकार र सांस्कृतिक झकी झग औ त्यसै गरी सामुदायिक सहभागिता एकै स्थानमा यहाँहरूले अनुभव गर्न पाउनुहुनेछ र आयोजकले सबैलाई आफ्ना मौलिक परम्परा र पहिचान गर्वका साथ मनाउन र सहभागी हुन पनि विशेष आह्वान गरेका छन्। र त्यसै गरी हिमालयन डाइनामोज फुटबल क्लबको आयोजनामा ब्राम्टनमा तेस्रो हिमालयन डाइनामोज सकर टुर्नामेन्ट आयोजना हुने भएको छ। 40 माथिका खेलाडीहरूले लक्षित गरिएको उक्त प्रतियोगिता ब्राम्टन स्थित एन्ड्रु म्याकेन्डेस पार्कमा आगामी जुन 13-2026 शनिबार सञ्चालन हुन गइरहेको छ र प्रतियोगितामा क्यानाडाका विभिन्न सहरबाट टोलीहरूको सहभागिता रहने आयोजकले जनाएका छन्। र चितवन सोसाइटी अफ क्यानाडाले पनि बार्बिक्यू इभेन्ट आयोजना गर्दैछ र यो जुनको 20 स्कारब्रो अन्टारियोमा हुन गइरहेको, यो पनि यहाँहरूलाई जानकारी अग्रिम हामी गराउन चाहन्छौँ। र यहाँहरू सबैलाई थाहा छ हरेक वर्ष यो जुलाई 1 क्यानाडा डेको दिन एनसिसिएसले एन्युअल बार्बिक्यू गर्छ र उडबाइन बिचमा हुने गरेको छ। त्यसो भएको हुनाले यो पनि यहाँहरूलाई एनसिसिएसको एन्युअल बार्बिक्यू जुलाई 1 मैले यहाँहरूलाई जानकारी दिलाउन चाहेँ। र त्यसै गरी क्रिकेट सम्बन्धी एउटा जानकारी छ, यो क्यानाडाको नेपाली क्रिकेट समुदायको प्रतिष्ठित एनसिसिए कप
यस वर्षको आफ्नो दशौँ संस्करणसहित अगस्तको 8 र 9 डिक्सी 47 क्रिकेट ग्राउन्ड्स A&B आयोजना हुने भएको छ र प्रतियोगिताको विजेताले $5,000 र उपविजेताले $2,500 पुरस्कार प्राप्त गर्नेछन् र आयोजकले यस वर्षको संस्करण अझ भव्य र विशेष हुने जनाएका छन् र टोली दर्ता प्रक्रिया अर्थात् टिम दर्ता भने खुलिसकेको छ र त्यो टिम दर्ताको अन्तिम मिति जुन 5 तोकिएको छ भने खेलाडी दर्ताको अन्तिम मिति जुन 30, 2026 तोकिएको छ र क्रिकेटकै कुरा गर्दाखेरि यदि यहाँहरू क्रिकेटको पारखी हुनुहुन्छ भने यहाँहरू अपडेटेड हुनुभएको होला इन्डियन प्रिमियर लिगको चाहिँ यस सिजनको फाइनलमा गुजरात टाइटन्सले स्थान पक्का गरेको छ र अब आइतबार अर्थात् भोलि हुने फाइनलमा गुजरातले विराट कोहलीको यो रोयल च्यालेन्जर्स बेङ्गलुरु यो RBCसँग खेल खेल्नेछ र शुक्रबार भएको इलिमिनेटर खेलमा गुजरातले राजस्थान रोयल्सलाई 7 विकेटले पराजित गरेको थियो र त्यस क्रममा गुजरातका लागि कप्तान यो शुभमन गिलले दर्शनीय 104 रनको चाहिँ शतकीय पारी खेलेका थिए र उनको यो 15 चौका र 3 छक्का त्यो क्रममा प्रहार गरेका थिए त्यसैले अब तपाईँ क्रिकेटको पारखी हुनुहुन्छ भोलिको दिन तपाईँको लागि राम्रो छ तपाईँहरूले चाहिँ भोलि आइपिएलको यो यस सिजनको फाइनल गुजरात टाइटन्स र चाहिँ आरबिसी बिचको खेल चाहिँ यहाँहरूले प्रत्यक्ष प्रसारण हेर्न सक्नुहुनेछ यो समाचार श्रृङ्खलालाई यही बिट मार्दै म एउटा फेरि पनि एउटा चाहिँ जानकारी चाहिँ गराउन चाहन्छु अघि मैले भनेको थिएँ नेपालमा गएर यो बजेट भाषण भएको छ र त्यो बजेट भाषणलाई गैर आवासीय नेपाली सङ्घ एनआरएनले हार्दिकताका साथ स्वागत गरेको छ त्यो किन पनि भने नेपाल सरकारद्वारा जुन 2083-84 बजेट मार्फत गैर आवासीय नेपाली त्यसरी वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिक र विश्वभर फैलिएको नेपाली डायस्पोराको योगदानलाई सम्बोधन गरेको भन्ने उहाँहरूको निष्कर्ष रहेको छ र विशेष गरेर संविधानले सुनिश्चित गरेको गैर आवासीय नेपाली नागरिकता सम्बन्धी प्रावधानमा यो समसामयिक सम्शोधन गरी एकपटकको नेपाली सधैँको नेपाली भन्ने नारालाई मूर्त रूप दिने तथा गैर आवासीय नेपालीलाई सबै किसिमका आर्थिक सामाजिक र सांस्कृतिक अधिकार प्रदान गरी राष्ट्र निर्माणको मूल अभियानमा समावेश गर्ने घोषणा त्यो खुसीको खबर हो भन्ने नि ठहर एनआरएनएको रहेको देखिन्छ र विशेष गरी बजेट मार्फत यो गैर आवासीय नेपालीलाई धितोपत्र अथवा सेयरको दोस्रो बजारमा सहभागी गराउने डायस्पोरा बन्ड जारी गर्ने स्टार्टअप तथा नवप्रवर्तन गैर आवासीय नेपाली सह लगानी प्रोत्साहन गर्ने लगायतका विविध यी कुराहरू अनि मताधिकारका कुराहरू छन् यी सबै कुराहरूको पूर्वाधारहरूको विकासको रूपमा यसलाई चाहिँ एउटा ऐतिहासिक रूपमा एनआरएनले मूल्याङ्कन गरेको छ मैले यहाँहरूलाई खालि यो कुराहरू जानकारी गराएँ र समाचार श्रृङ्खलाहरू कम्युनिटी इभेन्टहरूको बारेमा हामीले यहाँहरूलाई जानकारी दिएका छौँ मैले यहाँ देखिरहेको छु धेरै दर्शक श्रोताहरूले हामीलाई माया गराउनु भएको छ कमेन्टहरू लेखिरहनु भएको छ शुभप्रभात भन्नुहुन्छ यहाँहरू सबैलाई नमस्ते रेडियो टोरन्टोतर्फबाट शुभप्रभात यहाँहरू जुन जुन ठाउँबाट हेरिरहनु भएको छ विशेष आभार व्यक्त गर्न चाहन्छु हामी कार्यक्रमको लगभग अन्तिम क्षणमा आइसकेका छौँ त्यसैले तपाईँहरूसँग बिदा माग्नुभन्दा पहिला यो बिदा माग्दै गर्दा हामीसँग अर्को एउटा गीत छ तपाईँहरूलाई त्यो गीत सुनाउँदै अनि हामी पनि बिस्तारै रेडियोबाट त्यसै गरी टिकटकबाट अनि फेसबुकबाट बिदा हुनेछौँ र अहिलेलाई तपाईँ सुन्नुहोस् यो एउटा अर्को साङ्गीतिक कसैले